0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज मंगल है, रबीउल सानी की 9 और सितंबर की 22 तारीख। ये रेडियो पाकिस्तान है। समीना वकार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। वज़ीर आज़म अक़वामे मुत्तहिदा की जनरल असेंबली के 81वें इजलास में पाकिस्तान की नुमाइंदगी के लिए न्यूयॉर्क में हैं। नायब वज़ीर ख़ारिजा ने न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असेंबली के 81वें इजलास के मौके पर फ्रांस, यूरोपीय यूनियन और मिस्र के आला हुक्काम से मुलाकातें की हैं। मनसूबाबंदी के वजीर ने पाकिस्तान की बैनुल अक्वामी और सिफारती कामयाबियों को मुल्क की इक्तसादी क़ुव्वत में तब्दील करने की जरूरत को उजागर किया है। कौमी तहफ्फुज़ खुराक के वजीर ने गजाई तहफ्फुज़ और सेहत आम्मा के लिए मरबूत आलमी लाहे अमल पर जोर दिया है। गजा पर जारी इसराइली हमलों में मजीद 4 फलस्तीनी शहीद हो गए हैं। जापान में जारी एशियाई खेलों में खवातीन के क्रिकेट मुकाबलों का फाइनल आज भारत और श्रीलंका के दरमियान खेला जाएगा। और अब खबरें तफसील के साथ। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ अक़वामे मुत्तहिदा की जनरल असेंबली के 81वें इजलास में पाकिस्तान की नुमाइंदगी के लिए एक वक्त के हमरा न्यूयॉर्क पहुंच गए हैं। दौरे के दौरान नायब वज़ीर आज़म, वज़ीर ख़ारिजा सेनेटर मोहम्मद इसहाक़ डार और मुआवन ख़ुसूसी तारिक फातिमी वज़ीर आज़म के हमरा हैं। वज़ीर आज़म रवां माह की 25 तारीख को अक़वामे मुत्तहिदा की जनरल असेंबली से खिताब करेंगे। अपने खिताब में वो बदलती हुई इलाकाई और आलमी सलामती की सूरत हाल पर पाकिस्तान का मौक़िफ़ पेश करेंगे और मुज़ाकरात, सफारतकारी और तनाज़ात के पुरअमन हल की अहमियत पर जोर देंगे। वज़ीर आज़म खित्ते में कशीदगी कम करने और अमन इस्तेहकाम के फरोग के लिए पाकिस्तान की फाल सफारती और सालसी कोशिशों को उजागर करेंगे। वो पायदार तरक्की, मौसमियाती तब्दीली, दहशतगर्दी के खिलाफ जंग, इस्लामोफोबिया और आलमी मुआशी चैलेंजेस समेत अहम आलमी उमूर पर मुल्क की तरजीहात का भी तज़किरा करेंगे। नायब वज़ीर आज़म और वज़ीर ख़ारिजा इसहाक़ डार ने न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असेंबली के 81वें इजलास के मौके पर फ्रांस, यूरोपीय यूनियन और मिस्र के आला हुक्काम के साथ मुलाकातें की। फ्रांस के वज़ीर बराए यूरोप और उमूर ख़ारिजा जां नोएल बारोड से मुलाकात में उन्होंने सियासी रवाबित में इजाफे, तजारत और सरमायाकारी, तालीमी रवाबित और अवामी सतह पर तबादलों के फरोग समेत दो तरफा ताल्लुकात को मजीद मुस्तहकम करने के लिए पाकिस्तान के अज़्म का इआदा किया। नायब वज़ीर आज़म ने दो रियासती हल की हिमायत में फ्रांस की कोशिशों को सराहा, जिनमें इसराइली आबादकारियों की बस्तियों से दरामदात को महदूद करने का फैसला भी शामिल है। ईरान से मुतालिक सूरतहाल पर फरीकैन ने बहरान के हल के लिए मुसलसल सिफारती राबतों और इलाकाई कोशिशों की अहमियत पर तबादला ख्याल किया और इस्लामाबाद मफाहमती याददाश्त पर अमल दरामद की अहमियत को उजागर किया। फ्रांसीसी वजीर खारजा ने खत्ते में अमन इस्तेहकाम के लिए पाकिस्तान की सिफारती कोशिशों को सराहा। नायब वजीर आज़म इसहाक़ डार ने न्यूयॉर्क में यूरोपीय यूनियन के खारजा उमूर और सिक्योरिटी पॉलिसी की आला नुमाइंदा और यूरोपीय कमीशन की नायब सदर काया कालोस से भी मुलाकात की। नायब वजीर आज़म ने यूरोपीय यूनियन के साथ पाकिस्तान के तजारती ताल्लुकात के हवाले से GSP प्लस की अहमियत पर जोर दिया। फरीकैन ने इलाकाई और आलमी पेशरफ्त पर भी तबादला ख्याल किया। इसहाक़ डार ने हालिया इलाकाई सूरतहाल के दौरान कशीदगी में कमी लाने और मुज़ाकरात के फरोग के हवाले से पाकिस्तान की कोशिशों को तस्लीम करने पर यूरोपीय यूनियन को सराहा। मिस्र के वजीर खारजा डॉक्टर बदर अब्दुल अहाती से मुलाकात में दोनों वुज़रा ने मुख्तलिफ शोबों में दो तरफा तआवुन मजीद मुस्तहकम बनाने का अज़्म जाहिर किया। मुलाकात में मशरिक़ वुस्ता और ईरान की मौजूदा सूरत हाल समेत इलाकाई और बैनुल अक़वामी उमूर का भी अहाता किया गया। दोनों वुज़रा खारजा ने मौजूदा इलाकाई चैलेंजों से निपटने के लिए मुज़ाकरात और सिफारतकारी की अहमियत पर जोर दिया। پاکستان اور سعودی عرب نے ایک معاہدے پر دستخط کیے ہیں جس کے تحت سفارتی اور سرکاری خصوصی پاسپورٹ کے حامل افراد کے لیے ویزے کی شرط ختم کر دی گئی ہے۔ اس بات کا اعلان نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار نے ایکس پر اپنی ایک پوسٹ میں کیا۔ اسحاق ڈار نے کہا کہ انہوں نے سلسلے میں نیو یارک میں اقوام متحدہ کی جنرل اسمبلی کے 81ویں اجلاس کے موقع پر سعودی وزیر خارجہ شہزادہ فیصل بن فرحان سے ملاقات کے دوران معاہدے پر دستخط کیے۔ انہوں نے کہا کہ یہ اہم اقدام اعلی سطحی رابطوں، ادارہ جاتی تبادلوں، باہمی دلچسپی کے تمام شعبوں میں ہماری دیرینہ اور برادرانہ تصوراتی شراکت داری کو مزید فروغ دے گا۔ ایران نے خطے میں امن و استحکام کے فروغ کے لیے پاکستان کی جاری کوششوں کو سراہا۔ اس بات کا اظہار ایرانی وزیر داخلہ اسکندر مومنی نے تہران میں اپنے اہم پاکستانی ہم منصب محسن نقوی سے ملاقات کے دوران کیا۔ ایرانی وزیر داخلہ نے خطے کے امن و استحکام کی کوششوں پر وزیر اعظم شہباز شریف اور چیف آف آرمی سٹاف اور چیف آف ڈیفنس فورسز فیلڈ مارشل سید عاصم منیر کی کوششوں کا شکریہ ادا کیا۔ اس موقع پر وزیر داخلہ محسن نقوی نے اظہار خیال کرتے ہوئے مستقبل میں دو طرفہ تعلقات مزید مستحکم کرنے کے عزم کا اعادہ کیا۔ وزیر منصوبہ بندی احسن اقبال نے پاکستان کی بین الاقوامی اور سفارتی کامیابیوں کو ملکی معاشی استحکام میں بدلنے کی ضرورت پر زور دیا ہے۔ انہوں نے اسلام آباد میں ستمبر 2026 کی ماہانہ ترقی کی صورتحال کا جائزہ پیش کرتے ہوئے کہا کہ معاشی استحکام، اصلاحاتی تسلسل، سیاسی استحکام، مثبت سرمایہ کاری اور برآمدات میں مبنی ایک مضبوط معیشت کے ذریعے ہی ممکن ہے۔ قومی تحفظ و خوراک اور تحقیق کے وزیر رانا تنویر حسین نے غذائی تحفظ اور صحت عامہ کے لیے مربوط عالمی کوششوں پر زور دیا۔ وہ روم میں زراعت و خوراک کے شعبے میں یکساں تحفظ کے حوالے سے بین الاقوامی ادارہ خوراک اور زراعت کی عالمی کانفرنس کے افتتاحی اجلاس سے خطاب کر رہے تھے۔ رانا تنویر حسین نے کہا کہ پاکستان صحت مند اور بیماریوں سے محفوظ افزائشی حیوانات اور غذائی پیداوار کے نظام پر توجہ مرکوز کر رہا ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ پیٹرولیم مصنوعات کی جانب سے جاری اعلامیے کے مطابق ہائی اسپیڈ ڈیزل کی قیمت میں 1.96 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 422.08 روپے ہو گئی ہے۔ اس کے برعکس پیٹرول کی فی لیٹر قیمت 4.61 روپے اضافے کے ساتھ 393.75 روپے مقرر کی گئی ہے۔ سیروزا روانڈا پاکستان بزنس اینڈ انویسٹمنٹ فورم کل گیگالی میں شروع ہوگا۔ اس میں زراعت، ادویہ سازی، ٹیکنالوجی اور صنعت کے شعبوں میں باہمی تعاون کے مواقع کا جائزہ لیا جائے گا۔ پاکستان اور روانڈا کے درمیان بڑھتا ہوا اقتصادی تعاون دو طرفہ تجارت اور سرمایہ کاری کے لیے نئے مواقع پیدا کر رہا ہے۔ غزہ پر جاری اسرائیلی حملوں میں مزید 4 فلسطینی شہید ہو گئے ہیں۔ طبی ذرائع کے مطابق 7 اکتوبر 2023 سے جاری اسرائیلی جارحیت کے نتیجے میں 73,914 فلسطینی شہید جبکہ 1,74,952 زخمی ہو چکے ہیں۔ جماعت اسلامی پاکستان کے بانی اور کثیر التصانیف مصنف مولانا سید ابوالعلا مودودی کی 47ویں برسی آج منائی جا رہی ہے۔ 20ویں صدی کے عظیم اسلامی مفکر مولانا مودودی نے صحافی، سیاستدان اور دانشور کی حیثیت سے ملک کے لیے خدمات سر انجام دیں۔ وہ 1979 میں آج کے روز انتقال کر گئے تھے۔ جاپان میں جاری 20ویں ایشیائی کھیلوں کے ہاکی ٹورنامنٹ کے گروپ مرحلے میں آج پاکستان اپنے اگلے میچ میں ازبکستان کے مد مقابل ہوگا۔ اس سے پہلے پاکستان نے افتتاحی میچ میں تھائی لینڈ کو 9-0 سے ہرا دیا۔ ایشیائی کھیلوں میں خواتین کے کرکٹ مقابلوں کا فائنل آج جاپان کے شہر نسچن میں بھارت اور سری لنکا کے درمیان کھیلا جائے گا۔ میچ دن 10 بجے شروع ہوگا۔ ادھر تیسری پوزیشن کے لیے اسی مقام پر پاکستان اور بنگلہ دیش کے درمیان میچ جاری ہے۔ محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم خشک جبکہ میدانی علاقوں میں گرم رہنے کا امکان ہے۔ تاہم شمالی پہاڑی علاقوں میں مطلع جزوی طور پر ابر آلود رہنے جبکہ کشمیر اور ملحقہ پہاڑی علاقوں میں سہ پہر کے وقت ہلکی بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 22 ڈگری سینٹی گریڈ، لاہور 27، کراچی 30، پشاور 26، کوئٹہ 16، گلگت اور مری 14، جبکہ مظفرآباد 19 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیشگوئی کے مطابق سری نگر، اننت ناگ، بارہ مولہ، جموں اور لیہ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک رہنے کی توقع ہے، جبکہ پلوامہ اور شوپیاں میں مطلع جزوی طور پر ابر آلود رہنے کے ساتھ ہلکی بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ، شوپیاں اور بارہ مولہ میں 12 ڈگری سینٹی گریڈ، جموں 22، لیہ 3 اور اننت ناگ میں 11 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ Tune in to the one above, FM 101.
3: For latest news headlines, after every 1 hour, tune in to FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

رائٹ، ونس اگین ویلکم بیک۔ تمام سننے والی خوبصورت سماعتوں کو دل کی گہرائیوں سے خوش آمدید کہتے ہیں۔ یہ ریڈیو پاکستان ایف ایم 101 کا براہ راست لاہور کا اسٹوڈیو ہے۔ اس سمے آپ کی سماعتوں تک پہنچنے والی آواز کا نام رحمان انور ہے، اور ہفتے میں آپ سے تین ملاقاتیں ہوا کرتی ہیں، منگل، بدھ اور جمعرات کی رات 12 سے لے کر 2 بجے تک۔ بہت سی باتیں کیا کرتے ہیں اور پروگرام میں آپ بھی شامل رہتے ہیں تو بہت اچھا احساس ملتا ہے۔ کچھ طریقے کار جن کے ذریعے سے آپ ہمیں اپنے ہونے کا احساس دلا سکتے ہیں، پروگرام کے آغاز میں آپ کو بتا رہا ہوں تاکہ آپ اپنی شمولیت واضح طور پر شامل کر پائیں، ہو سکے۔ سب سے پہلے موبائل کے رائٹ آپشن میں جا کر لکھیے 101، اسپیس دے کر اپنا نام، اپنا پیغام، اپنے شہر کا نام ضرور لکھیے گا اور اسے بھیج دیجیے گا 4471-4471۔ یہاں پر آنے والے پیغامات میں سب سے پہلے پروگرام کا حصہ بنایا کرتا ہوں۔ دوسرا طریقہ کار سوشل نیٹ ورک فیس بک کے اوپر ہمارا آفیشیل فین پیج facebook.com/FM101 لاہور، وہاں پہ پوسٹ پن کر دی گئی، آپ چاہیں تو پوسٹ کو لائک کر سکتے ہیں اور پھر کامنٹ سیکشن میں اپنے ہونے کا ہمیں احساس دلا سکتے ہیں۔ اس کے ساتھ جس جس سوشل نیٹ ورک پہ آپ میرے ساتھ وابستہ ہیں، جڑے ہوئے ہیں، وہاں پہ رہتے ہوئے آپ اپنے پیغامات بھیجیں گے تو بہت اچھا لگے گا۔ آج کا جو ٹاپک ہے، ایک تو اکثر ایسا ہوتا ہے کہ جب میں راستے میں ہوتا ہوں تو بہت سارے معاملات ذہن میں آ رہے ہوتے ہیں، کیونکہ جس طرف پیش قدمی ہوتی ہے، جس طرف آنا ہوتا ہے، یہاں پہ بیٹھ کر آپ سے باتیں کرنی ہوتی ہیں، یہ بہت بڑا پلیٹ فارم ہے میرے لیے۔ مجھے ایسا لگتا ہے یہاں سے میرے اندر کا ادراک ہوتا ہے، مجھے اپنے آپ سے ملاقات ہوتی ہے میری۔ ویسے عموماً دن بھر بہت سارے دوسری مصروفیات گھیرے ہوئے رکھتی ہیں ہمیشہ، لیکن یہاں پر جب آنا ہوتا ہے تو ذہن الگ طرح سے سوچ رہا ہوتا ہے، ذہن الگ طرح سے کام کر رہا ہوتا ہے۔ وہ دروازے بھی کھل جاتے ہیں جو دن بھر کی مصروفیت میں اور پھر بہت سارے نقاب اوڑھے ہوئے، بہت سارے چہرے اوڑھے ہوئے انسان جب بہت سے لوگوں سے ملتا ہے، مختلف طرح کے حصار قائم کیے ہوئے، بعض اوقات خود بچتا ہے، بعض اوقات دوسروں کو بچاتا ہوا گزرتا ہے، لیکن یہ وہ پلیٹ فارم ہے جہاں پہ سارے کے سارے حصار توڑ دیا کرتا ہوں میں، آنے دیتا ہوں جو جہاں سے جس بھی طرح سے آنا چاہتا ہے، اور اپنے ارد گرد صرف محبت رکھ لیتا ہوں۔ جہاں سے جو بھی آتا ہے محبت سے ہوتے ہوئے مجھ تک پہنچتا ہے، تو یہ وہ جگہ ہے جہاں پہ مجھے بہت اچھا احساس ملتا ہے، خوبصورت احساس ملتا ہے۔ یہ 2 گھنٹے میرے اور آپ کے درمیان ہمارا ایسا سفر ہوتا ہے جس سے ہوتے ہوئے ہم حقیقت کے قریب ترین سفر کرتے ہیں، بلکہ حقیقت تک سفر کرتے ہیں، اپنے آپ تک سفر کرتے ہیں، بہت سارے معاملات کو سمجھنے لگتے ہیں۔ اسی طرح جب میں آتے ہوئے بہت سارے معاملات کے بارے میں سوچ رہا تھا کہ آج آپ سے کس بارے میں بات کی جائے، آج آپ سے کون سا ٹاپک شیئر کیا جائے، گزشتہ 7 سالوں میں اتنے ٹاپکس شیئر کر چکا ہوں اور ہفتے میں 3 پروگرامز بلکہ کئی بار 4 پروگرامز بھی کرتا رہا اور رات کے پروگرامز کرتا رہا، تو اس میں اتنے ٹاپکس اور ٹاپکس میں ملے جلے ہوئے ہزاروں ٹاپکس اور بھی ہوتے تھے، ہزاروں ایموشنز اور بھی ہوتے تھے۔ ویسے تو ہر ایک لفظ جو ہے وہ اپنی ایک الگ داستان رکھتا ہے، اپنا ایک الگ ٹاپک رکھتا ہے۔ اگر کسی بھی لفظ کے بارے میں ہم سوچنے لگیں تو پھر وہ احساس جنم لیتا ہے، جیسے جنم میں نے لفظ بولا، جیسے سوچ کا لفظ بولا۔ یہ لفظ اپنے آپ میں مکمل دنیائیں ہیں، انسان تھوڑا سا سوچنے لگے تو بہت کچھ سامنے آنے لگتا ہے۔ آپ کو اگر ایسا کبھی لگے کہ نہیں، آپ کے ذہن میں کبھی کچھ بھی نہیں آتا، تو ایک کاغذ کا خالی ورق لیجیے گا، ایک پینسل لیجیے گا اور صرف ایک لفظ میں، یعنی کہ رحمان، میں اگر اپنے بارے میں سوچوں تو میں صرف رحمان کے بارے میں سوچتے ہوئے لکھنا شروع کروں گا، تو ایسا کچھ آپ کے سامنے آپ کی ہتھیلیوں سے سرزد ہو جائے گا،
ऐसा कुछ उस वर्क के ऊपर नीले काले या जिस भी रंग की वो बॉल पॉइंट है या पेंसिल है उस रंग में निखर कर सामने आएगा कि आप हैरान हो जाएंगे। जब आप पूरा वर्क लिख लेंगे और कभी किसी और दिन आप उस वर्क को देखेंगे तो आप समझ नहीं पाएंगे कि क्या ये मैंने लिखा। इतना कुछ है हमारे अंदर। जो इंसान ये सोचता है कि मेरे अंदर कुछ भी नहीं है, मैं बोल नहीं सकता, मैं कुछ कह नहीं सकता, मैं ब्लैंक हो जाता हूँ, मुझे पता नहीं चलता अगर कोई मुझे कहता है कि बोलो ना। कभी कभी तुम्हारी मौजूदगी के साथ साथ तुम्हारी आवाज़ की भी ज़रूरत होती है। तो फिर आगे से वो ये कह दिया करता है कि क्या बोलूँ। एक तो जब इस तरह से बोलने का हुक्म मिलता है या फिर रिक्वेस्ट मिलती है तो पता नहीं चलता कि क्या बोलूँ। ऐसी सूरत हाल में कभी इन्हीं मुकालमात को रीट्यून कीजिएगा, रिकॉल कीजिएगा और फिर उसके बाद एक कागज़ वर्क लेकर लिखना शुरू कीजिएगा कि उसने कहा था कुछ बोलें। तो देखता हूँ या देखती हूँ लिखते हुए कि क्या बोल सकता हूँ मैं, क्या कह सकता हूँ मैं। चाहे सिर्फ रहमान ही कह दो, यही काफ़ी है। बहरहाल मैं ये सोच रहा था कि आज किस हवाले से बात की जाए, तो मेरे दिल में बहुत सारे टॉपिक्स, बहुत सारी बातें, बहुत सारे जो रोज़मर्रा के मेरे अहवाल हैं, ख्यालात हैं, मैं जिन रास्तों से होते हुए गुज़र रहा हूँ इन दिनों, बहुत सारी सोचें, बहुत सारी चीज़ें एक साथ चल रही हैं। पता नहीं चल रहा है कि उन सब चीज़ों को किस तरह से करता चला जा रहा हूँ। वो सोचें भी और वो काम भी सारे के सारे एक साथ ही होते चले जा रहे हैं, जबकि मैं वो इंसान था जो ज़रा ज़्यादा खामोशियों में रहता था। दिल चाहता था तो कर लिया करता था कोई काम, और अगर दिल नहीं चाहता था तो नहीं किया करता था। इन दिनों बहुत सारी सोचें और तरह की गालिब आ गई हैं, जैसे कहीं पहुँचना है, जैसे किसी चीज़ को हासिल करना है, जैसे किसी को पाना है, जैसे किसी को पूरे वक्कार के साथ, पूरे एहसास के साथ अपनी तमाम तर तवानाई खर्च करते हुए, अपनी तमाम तर हिम्मत वज़ा करते हुए वहाँ तक पहुँचना है, उस मंजिल तक, उस मुकाम तक पहुँचना है, वो सब कुछ अचीव करने का दिल चाह रहा है। जो कभी यूं ही छोड़ दिया करता था, सामने पड़ी हुई चीज़ें भी मैं छोड़ दिया करता था कि नहीं, दिल नहीं है, मन नहीं है, नज़रअंदाज कर दिया करता था। अब ऐसा है कि वो चीज़ें दिल जा रहा है कि उन चीज़ों का भी एक बार वहाँ से गुजरा जाए, उन चीज़ों को देखा जाए, उन चीज़ों के साथ लम्हात को बिताया जाए। ऐसा बाज़ुकात हो जाता है कि कुछ ऐसे लम्हात होते हैं, है ना, जब इंसान कहीं पे बैठा हुआ, कहीं पे चलता हुआ, कहीं पे खड़ा हुआ ये महसूस करता है कि जैसे जैसे बस यहाँ से कहीं और गायब हो जाना चाहिए, यहाँ से चले जाना चाहिए। उस वक्त उसके दिमाग में कोई ख़ास मंजिल नहीं होती, ना उसे ये मालूम होता है कि जाना कहाँ है। बस दिल के अंदर एक अजीब सी बेचैनी पैदा होती है, बेकरारी पैदा होती है, जैसे मौजूदा जगह, मौजूदा ज़िंदगी, मौजूदा मामूलात सब कुछ अपनी जगह बहुत अच्छे हैं, दुरुस्त हैं, उसके लिए बहुत अच्छे हैं, उसके लिए सब अच्छा है, लेकिन फिर भी कोई ऐसी चीज़ है, कोई ऐसी कमी है, कहीं ना कहीं कुछ ऐसा है जो इंसान के अंदर टूट रहा हो। ऐसी सूरत हाल में इंसान सोचता है शायद मुझे हिजरत कर लेनी चाहिए, शायद ये शहर बदल लेना चाहिए, ये घर भी बदल लेना चाहिए, ऐसा करता हूँ कि मुल्क ही बदल लेता हूँ। कभी कभी इंसान इस नहज पर भी पहुँच जाता है। बहुत सारे मामलात और बहुत सारे ख्यालात ऐसे औकात में जहन में आ रहे होते हैं कि क्या किसी इंसान से दूर होने का दिल चाह रहा है, या फिर अपनी ज़ात से दूर होने का दिल चाह रहा है, या शायद उन लोगों से दूर हो जाना चाहिए जिनके दरमियान रहते रहते हम खुद को भूल गए हैं। मगर सवाल जानते हैं क्या है,